0: यो त तरे रिसाचन बोलेनन खै
1: खै यो त करलान्दन नगाउने के गठे
2: मुहा पिडाले छ क्या
3: हे के भनम खै

0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया बस्ला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ हे

0: अब माया बसी बस्दा भाउजू भन्न पाइला नि भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरा रहेछ सबै गाउँलेले लखेछन्
2: के भन्नुहुन्छ
1: जाँदा जाँदै यस्तो चिठी छाएर
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु मलाई पर्खे आई आमा मेरो माया नमरी आई म एक दिन अवश्य फर्किन्छु

सन्धि बाँधेर पछाडि अहिलेको एउटा रोदीको रोदीमा गीत गाउँदा गाउँदै झानिएको माया प्रेमले उचाएको कथा बाटो बोलामाया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलामाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ अत्यन्तै क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ धेरै धेरै कुरो राख्दछु।